लन्च अफ ट्रेसिङ द रुट्स प्रोग्रामको मिजल सेप्टेम्बर जानी सातारीको चुरानी डिस्ट्रिक्ट अडिटोरियम अटाङहा प्लाक्नासखाङ मेघालय स्टेटनि एन्थेमको रङाङहा।